विचार चल रही है। मांगना मांगन नीका, हर जस गुरते मांगना। सिखा तेरी अरदास जिहो जिहा तरला होवे, हे गरीब नवाज तू ना विसरे, मेरी ते तेरे ऐसी रहमत हो जावे। गुरु गुरु गुर कर मन मोर, गुरु बिना मैं नाहीं होर। ऐ रंग लिया दे सासू ऐसा प्यार हो गए साडी अरदास विच, हे सच्चे पातशाह पूरन हो। हमारी आसा तोर भजन की रहे प्यासा, आ मंग हो। मांगना मांगन नीका, हर जस गुरते मांगना, आ सफली है मंग। साडी मंग विच आ करला हो गए। गरीब नवाज ज्यों मीना बिन पानी, ज्यों मीना बिन पानी है, ज्यों साकत मरे प्यास। हे गरीब नवाज साडे ते ऐसी कृपा कर दे, त्यों हर दिन मरिए रे मना, जो वरखा जावे साफ। आ कृपा कर दे, आ मन नूं दुख पहुंचे जिस दिन अमृत वेला टुट जा, आ मन नूं दुख पहुंचे जिस दिन तेरा नितनेम रह जा, आ मन नूं दुख पहुंचे जिस दिन कीर्तन दी हाजरी रह जावे। ऐसी परीक ला दे, ऐसी कृपा कर दे। आ कहंदे ज्यों मीना बिन पाणी, किन्नी परीक है। एक पाणी दे जीव कोलों सिख्या लो, कि उह सिख्या लै के उहो जिहा प्यार गुरु नाल हो जावे। किन्ना क प्यार, ज्यों मीना बिन पाणी है, पाणी तों बाहर कढ दिओ मछली नूं, वध तों वध अद्धा घंटा घंटा दो घंटे कढदी है, तड़फ तड़फ के जान दे देंदी है, तेरे बिना नहीं जिया जा। इत्थे मछली ने सात संगत तड़फ तड़फ के जान दे दित्ती, हुण जदों मर गई ते एक लाश है, एक लोथ है, लाश विच कोई होश नहीं है, हुण कोई जींदा पन नहीं है। लेकिन कहंदे मछली तों कुर्बान जाइए, इतनी प्रीत। गरीब नवाज बाणी च आखदे ने, खंड खंड कर भोजन कीनो तौ ना बिसरे पानी। इन्नी प्रीत, खंड खंड कहंदे कट कट के, खंड खंड दा अर्थ कट कट के। ओतरां ते मछली खाणी महापाप है, इना अंदाजा लायो। एक गल आ रही है प्रीत दी, ओ पॉइंट लैणा, की पॉइंट लैणा प्रीत दा। मछली ने तड़फ तड़फ के जान दे दी, इनी प्रीत थोड़ी। खान वाला होवे जदों मछली खा के रात नूं सौवे, सराहणे जल दी गड़वी रखदा, क्योंकि अज मैं मच्छी खाधी, राती मैनू दो वारी तीन वारी प्यास लगनी है। कहंदे इन्ना प्यार मच्छी नूं पानी दे नाल, कट कट के शक्ल चेहरा सब कुछ बदल गया, एक लाश है, लोथ विच सवास भी नहीं। तां वी कहंदे पानी नाल प्रीत नहीं छड्डी, सिखा तेरी भी गुरु नानक नाल इहो जी सांझ हो। खंड खंड कर भोजन कीनो तौ ना बिसरिओ पानी। सा संगत ऐ रंग लगा हो, ज्यों मीना बिन पानी, साडी मंग दे विच इहो जी तड़फ होवे, इहो जी प्यास। ऐ अमृतसर शहर दा मैं नां नहीं लैणा, अमृतसर शहर विच रहण वाला गुरमुख प्यारा, ए पिछे जे दी गल है, चंद सालां दी गल कर रहे हां जी। आ मछली वाली प्रीत, आ साडे ते भी कृपा हो जाए। कदों होएगी कृपा, जदों साडी हर मंग दे विच ए होएगा, हे गुरु नानक तू ना विसरे। अमृतसर दी गल, गुरमुख प्यारा जिदा तकरीबन 10 पाठ सुखमनी साहब दा रोज दा नेम है, इथों दा अमृतसर दा। ओ जिवें आ वखी दे कोलों दर्द निकले, ऑपरेशन हुंदा ओ पिंड च दा के केड़ा, ओ एक बाहर कढ दिंदे हड्डी, जिन्हूं डाक्टर कहंदे वी आ फालतू है, इस दी कोई अहमियत नहीं, उहनूं कट के बाहर कढ दिंदे। ओ बंदा जिदा 10 पाठ सुखमनी साहब दा नेम सी, ते
جڑیا ہویا گرو نانک دا دیوانہ او دا آپریشن ہویا اے آپ ڈاکٹراں دی سنائی بات ہے جس ویلے او دا آپریشن کر رہے نے او جیڑی ہڈی او دی پینڈل دے آپریشن کر کے کٹ رہے نے آپ ڈاکٹر کی آہدا کہ آپریشن ویلے اینو اینی پریت بانی نال اینی پریت گرو نال کہن لگا اے دی ہڈی وچوں وی سخمنی صاحب جی دی آواز آ رہی سی اینو آہدے پریت او روم روم جی وس جے تو کھانا کھاوے تے تیری درشتی کھانے دے پوے او وی امرت بن جائے گی جے تیرے اندر رس ہوئے گا نام جدے وال ویکھے گا او وی نظری نظر نحال ہو جائے گا کیوں آ نام دا پرباب ساسنگ داس دے کہن تو پاو ایک ہندی ہے بدہ چٹی ایک ہندی پریت ایک ہندہ بندہ واہ واہ کر کے بانی پڑھتا تھوڑے بہتیاں سوسائٹیاں سبا سلاما چلاندا ایک ہندہ پردھانگیاں کر کے اس کارنا کر کے ایک ہندہ پریت کہ میرا گرو نانک نال سانجھ ہے چار شریر جڑن سو شریر جڑے ساتھ سنگت آ پریت والی اوستھا دی منگ رکھیا کرو گریب نواز او رنگ بخشو او رس بخشو آؤ ساتھ سنگت باقی وچار کرتے ہیں گریب نواز کہندے آ اہو جی پریت منگیا کر گرو گرو گر کر من مور گرو بنا میں نہیں ہور میں اے گریب نواز ایک جگہ تو دوجی جگہ جاواں میرے منہ وچ چوپائی صاحب ہوے میرے منہ وچ پہلی پوڑی دا سمرن ہوے نانک ہوسی دی سچ دا میرے منہ وچ واہگرو دا سمرن ہوے گرمنتر دا میرے تے او ہاتھ رکھ دے او کرپا کر دے میری زندگی وچ او رس لیا دے کی آخرے نے آہو جیاں منگا منگیا کر